0: FM 100's time check. It's 2 p.m.
1: जैश कैश के साथ पाओ 1 करोड़ जीतने का शानदार मौका. अप्रैल और मई मिस हो गया तो टेंशन कैसी, मौका अभी भी बाकी है. अपने जैश कैश अकाउंट में 50,000 या ज्यादा का बैलेंस मेंटेन करो और पाओ बम्पर प्राइस जीतने का मौका. बैलेंस मेंटेनेंस पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैश कैश है ना.
2: शराय तो जवाबित लागू है.
0: This program is brought to you by
3: Hyrcan Naya No Frost IoT Refrigerator Twin Inverter Technology जिससे मिले Maximum Cooling और Energy Saving No Frost No Worries
4: And आज ही Hyer Mini LED TV लाएं और स्टेडियम का माहौल घर में बनाएं.
5: And Hyer T3 AC Expert Extreme T3 Inverter for Extreme Heat Hyer.
0: Like us on facebook.com/FM247365. FM247365.
6: कुदरत का निजाम तवाजन पर कायम है. वसाइल से ज्यादा आबादी के बोझ से तवाजन बिगड़ जाता है.
7: घर के अफराद और आमदन में तवाजन
8: हमारी जिम्मेदारी है.
9: खानदानी मंसूबा बंदी के तरीकों पर अमल करके अपनी जिम्मेदारी पूरी करें.
10: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
0: FM 100 31 साल FM 100 आपकी आवाज. अस्सलामु अलैकुम पाकिस्तान.
11: अस्सलामु अलैकुम पाकिस्तान. पाकिस्तान
12: वेलकम बैक कहेंगे सुने हो आप सबको. मैसेजेस आ रहे हैं 3636 पर और जिन्होंने अभी भी ज्वाइन किया है उनको बता दें जनाब मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एने जोड़े हो. अभी आज में मैं हूं आपके साथ. अच्छा जी मैसेजेस के जाने फौरन से पेशर बढ़ते हैं. और अस्सलाम वालेकुम नदीम भाई, आपकी आवाज सुनकर संडे VIP हो गया. अल्लाह आपको बहुत खुश रखे. मुझे और मेरी बेटी हमना को अंडा पराठा बहुत पसंद है. अतीकुर रहमान साहब क्या बात है सरजानी से. भाई हमना को भी अंडा पराठा पसंद है और आपको भी वाह वाह वाह वाह वाह भाई बहुत खूब. और आगे बढ़ते हैं. अच्छा ये थोड़ा सा आया ना अंडा पराठा पसंद है किसी समझ में आ रहा है यार तो बता ही नहीं रहा. और समी का भी आया समझ में, चाय पापे का भी समझ में आ गया. अब आगे बढ़ते हैं जनाब. मानूर कह रही है कि सलीम मेमन भाई को सलाम. सलीम भाई ये जॉब दोनों मिलकर करते हैं. मैं सीढ़ी पकड़ूंगी और आप तारों पर कपड़ा फेरिएगा. मजदूरी आधी आधी. सलीम मेमन भाई बड़ा आला जवाब आया भाई. मैं भी ठंडा पानी नहीं पीती और सेहत ठीक नहीं होता. सेहत के लिए ठीक नहीं होता ये. जरीन नूर कह रही है अरे वाह भाई दोनों भाई बहन जो है वो ठंडा पानी नहीं पीते. मेरी तो पता नहीं क्यों आदत है. अच्छा ठंडा पानी मुझे अगर कहीं मिल जाए तो आप यकीन माने मेरी प्यास नहीं बुझती. पता नहीं क्यों की गाले मेरी शायद आदत नहीं है यही वजह. अच्छा जी कोई भी सॉन्ग संजू के नाम कर दीजिएगा. जरीन नूर कह रही है बिल्कुल कर देंगे. वैसे अभी एक सॉन्ग उनके नाम किया था मैंने, आपका नाम भी साथ ले देता तो ज्यादा अच्छा था. मानूर कह रही है कि अच्छा ये तो हो गया यार मानूर का सलीम मेमन वाला. अच्छा दोबारा इन्होंने कर दिया है. सुनियो आप के छोटे भाई नवीद भाई और मुस्तफा भाई दोनों ने अभी अभी मुझसे कहा है कि नदीम भाई को हमारा सलाम कहना और कोई एक सॉन्ग दोनों के लिए हो सके तो चला दीजिएगा. बिल्कुल चला देंगे भाई बिल्कुल चलाएंगे. मेरा सुल्तान 64 एपिसोड में गुल आगा पर आपकी आवाज की डबिंग सुनी. हाय अल्लाह जी बहुत अच्छा लगा. जरीन नूर अभी कितना पुराना ड्रामा है यार. और जरीन नूर वाह वाह वाह वाह वा, इतना पुराना ड्रामा देखना शुरू किया और आपको मेरी आवाज का भी पता चल गया कि उसमें गुल आगा की आवाज मलिकाओं में सबसे हसीन मलिका. अच्छा भाई थैंक यू वेरी मच बहुत बहुत शुक्रिया आपका. लोग मेरे साथ ड्रामे करते हैं उनको ये नहीं पता कि मैं खुद बहुत बड़ी फिल्म हूँ. سلیم ایمن بھائی کون سی فلم کا ڈائلاگ ہے یہ بھی بتا دو. اور انڈا پراٹھا, سلائس جیم, پاپے دودھ, ابھی کیا کیا پسند ہے بھائی, کیک رس یا سب ناشتے میں مجھے بالکل نہیں پسند, سے یہ نہیں پسند ہے, بس آدھا کپ زبردستی چائے اور کیک پسند ہے مہانور کو. اور سلیم ایمن بھائی کو سلام, اور بھائی یہ جاب دونوں مل کر کرتے ہیں, یہ دوبارہ انہوں نے میسج کر دیا, بہت بہت شکریہ دو دو دفعہ میسج کرنے کا. نورین بہنا کا میسج ہم نے لاسٹ پڑھا تھا. اچھا مشک کہتی ہیں آپ شاید آلو کی سبزی پراٹھا پسند ہو, آپ کو ڈیشنگ تکا مارا ہے, غلط تکا مارا ہے. چلو جو بتائے گا مان جاؤں گا اس کو, ہوتا ہے نا بھائی. طاہرہ مسعود آ گئی ہیں, کہہ رہی ہیں السلام علیکم, کیسے ہیں ندیم آپ؟ میں بالکل ٹھیک ٹھاک. طاہرہ آپ کیسی ہیں؟
8: طبیعت کیسی ہے؟ سب اوکے ٹھیک ہے.
12: اور اور اور اور سنجو کا میسج پڑھیں گے اور اس کے بعد آپ کو ایک پیارے سے ٹریک کی جانب لے کے جائیں گے. شکرن کہا انہوں نے, زرین کہہ رہی ہیں دو تین میسجز کیے ہیں, چیک کر لیں. زرین کے سارے میسج چیک کیے. مجھے ٹھنڈا پانی, جوس, شیک, لسی, یہ سب ٹھنڈا پسند ہے. ٹھنڈا پانی بھی پسند ہے, جوس بھی ٹھنڈا پسند ہے, شیک بھی ٹھنڈا پسند ہے, لسی بھی ٹھنڈی پسند ہے, یہ چائے ہلکی گرم پسند ہے. آئے چائے مجھے بھی ہلکی گرم پسند ہے, ہلکی گرم. اس پر میں نے بہت جو ہے نا ڈانٹ سنی ہوئی ہے والد صاحب سے, کیونکہ میری عادت ہے جب چائے آتی ہے تو چائے گرم گرم سب کو جو ہے وہ ڈسٹریبیوٹ ہو جاتی ہے اور اس کے بعد پروس دی جاتی ہے, اور جب میرے پاس سامنے کپ آتا ہے تو وہ رکھا تھا. اب کپ رکھا ہوا ہے, سب نے چائے پی لی ہے, میرا کپ رکھا ہوا ہے, پھر میں آہستہ آہستہ چسکی لیتا ہوں, چائے پیتا ہوں. جس پر ہمارے والد صاحب کہتے ہیں وہ بول نہیں سکتا جو کہتے ہیں واہ واہ واہ. چلے جی اسی بات پر ہم آپ کو گانے کی جانب لے کے جائیں. کون سا گانا چلاؤں؟ گانے تو بہت سارے اچھے ہیں, چلیں یہی گانا چلا دیتے ہیں. اور یہ گانا ہم ڈیڈیکیٹ کرتے ہیں زرین نور کی جانب سے, سنجو کو ایلو پھڑو. اچھا یہ گانا چلنے میں بھی تھوڑا سا ٹائم لیتا ہے, چلنے چلتے چلتے چلتے چلتے. خیر بہت زبردست سا ٹریک ہے اور آئی ہوپ کہ آپ سب کو پسند آئے گا. نصرت فتح علی صاحب کا ہے مگر ٹریبیوٹ پیش کیا ہے.

0: It's 7:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: हायर का नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग नो फ्रॉस्ट नो वरीज
3: जैस कैश के साथ पाओ 1 करोड़ जीतने का शानदार मौका अप्रैल और मई मिस हो गया तो टेंशन कैसी मौका अभी भी बाकी है अपने जैस कैश अकाउंट में 50,000 या ज्यादा का बैलेंस मेंटेन करो और पाओ बम्पर प्राइस जीतने का मौका बैलेंस मेंटेनेंस पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैस कैश है ना
4: शराय तो जवाबित लागू है
5: एक नॉर्मल लेसी इस एक्सट्रीम 53 डिग्री हीट का मुकाबला नहीं कर सकता हायर का नया रियल T3 इन्वर्टर एसी अल्ट्रा बिग आउटडोर के साथ जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी, 53 डिग्री सेंटीग्रेड पर भी हायर T3 एसी एक्सपर्ट एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट हायर
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
6: तूफान है हर जीत की पहचान है
0: एंड
5: हायर T3 एसी एक्सपर्ट एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट हायर
7: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी मजहबी फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना इलेक्ट्रॉनिक जालसाजी स्पैमिंग धोखा दही बशमूल आइडेंटिटी थेफ्ट चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कवानीन के तहत कानूनी नतायज की मुतहम्मिल हैं। अगर आप इस बारे में कोई सवाल करना इस सिलसिले में मदद तलब करना किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराहे करम हमारी हेल्पलाइन पर कॉल करें
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर गुस्ताखाना और फाहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है पीटीए की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें www.pta.gov.pk मुफाद आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया
8: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है अगर आपको अचानक तेज बुखार शदीद सरदर्द जिस्म और जोड़ों में दर्द मतली या कमजोरी महसूस हो तो फौरन डॉक्टर से रुजू करें डेंगू का मच्छर साफ पानी में पैदा होता है इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें पानी की टैंकियों को ढांप कर रखें गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें लंबी आस्तीन वाले कपड़े पहनें मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें याद रखें एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है डेंगू से बचाओ आपकी एहतियात आपकी हिफाजत
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया
9: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत
10: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाएं
9: मुझे पता है कि मेरा वजन ज्यादा है लेकिन اس کا مطلب یہ نہیں کہ وہ واک نہیں کرتا.
11: جی ہاں مجھے بھی لوگ موٹی کہتے ہیں مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
10: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں اس سے کیا.
9: میں اوبیسیٹی کا شکار ہوں صرف واک سے یہ کم ہوگی.
11: موٹاپا ایک بیماری ہے صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی.
10: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے.
11: ابھی اسی وقت اپنا بی ایم آئی چیک کروائیے
9: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
10: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
9: آئیے ویٹ سے آگے کا سوچیں.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
12: ای میل ہر ادارے کے لیے ایک انتہائی اہم ذرائع ابلاغ ہے لیکن صرف ایک غلط کلک پورے نیٹ ورک کو خطرے میں ڈال سکتا ہے. سائبر مجرموں کی جانب سے حکومتی اور نجی شعبے کے ملازمین کو مسلسل فشنگ ای میلز بھیجے جا رہے ہیں. ان کا کیا مقصد ہے؟ آپ کی لاگ ان تفصیلات چوری کرنا، سسٹمز کو رینسم ویئر سے متاثر کرنا یا غیر مجاز رسائی. محفوظ رہنے کے لیے ہمیشہ یہ بہترین طریقے اپنائیں. ہمیشہ بھیجنے والے کی شناخت چیک کریں، خصوصاً ایڈریس. ہمیشہ اٹیچمنٹ کی فائل ایکسٹینشن چیک کریں. pta.txt محفوظ ہے لیکن pta.txt.exe نقصان دہ ثابت ہو سکتی ہے. اٹیچمنٹ کھولنے سے پہلے ضرور اسکین کریں. ای میل استعمال کرنے کے بعد ہمیشہ لاگ آؤٹ یا سائن آؤٹ کریں. ان خطرناک عادتوں سے ہمیشہ بچیں. سرکاری ای میل کو ذاتی یا غیر سرکاری کاموں کے لیے استعمال نہ کریں. کسی بھی لنک پر کلک کرنے سے پہلے اصل یو آر ایل ضرور چیک کریں. کلک کرنے سے پہلے ایک بار ضرور دیکھیں. اپنا ای میل پاسورڈ کسی کے ساتھ ہرگز شیئر نہ کریں. پاسورڈ، او ٹی پی یا حساس معلومات ای میل کے ذریعے کبھی بھی نہ بھیجیں. ہیکرز اکثر فوری کاروائی، دھمکی، لالچ یا جھوٹے وارننگ سائنز ضرور دیتے ہیں تاکہ آپ گھبرا کر فوراً کلک کر دیں. اگر کوئی ای میل بہت زیادہ ضروری، بہت زیادہ پرکشش اور غیر معمولی طور پر مشکوک لگے تو ایک بار ضرور رک جائیں اور اس کی تصدیق کریں. فشنگ ای میل سے کیسے بچیں؟ اپنے آپ کو اور اپنے ادارے کو محفوظ رکھنے کے لیے دھمکی آمیز یا جذباتی زبان والی ای میل سے محتاط رہیں. نامعلوم یا شارٹ لنکس پر ہرگز کلک نہ کریں. بھیجنے والے کا مکمل ای میل ایڈریس ضرور چیک کریں. اٹیچمنٹ سے خاص طور پر محتاط رہیں، خصوصاً exe.bat.vbs.msi اور دیگر ایگزیکیوٹیبل فائل سے لوگو اور گرافکس آسانی سے جعلی بنائے جا سکتے ہیں. ان پر اندھا اعتماد نہ کریں. کسی بھی مشکوک ای میل کی فوراً اپنے ادارے کی آئی ٹی ٹیم کو اطلاع کریں. آپ کی ہوشیاری ہی پہلی دفاعی لائن ہے. ہوشیار رہیں، محفوظ رہیں. یہ پیغام پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
13: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
14: facebook.com/fm247365 fm247365